बेर लाउँदैन काट्न पनि, त्यसैलाई भन्दैछु म जसले यस्तो व्यवहार गर्छ। खुलेर बाँच्ने अधिकार हाम्रो नेपालमा छ, मन थिएन कुरा गर्न, यो मलाई जातको बारी अत्याचार गर्न थाल्यो पछि मनलाई भयो भारी।

भने तिमी बाहुन मसे दमय राजा नै भए पनि मरेर के लाँदैन बन्दैनौ महान तिमी फाइभ स्टारमा जाँदैमा महान बन्नलाई पहिला हुनु पर्छ राम्रो मन नेपालीले नेपालीलाई दलित भन्दा

0: यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
1: होइन ए भाइ हो, झै मार्ने कहिले हो, यसको चाँजो बाजो मिलाउनु बिहेको।
2: आफै त महादेव कसले डेला बल बिहे गर्न बिना सिटी नगर है त।
3: आफै त सानो भाइ, दुधको दाँत झरेर छैन, बिहे गर्ने कुरा त सोच्नु पनि भएन।
1: नगर्ने त बिहे
3: नगर्ने।

0: दुई भन्छन् जाडो कटाउनलाई, राम्री केटी बिहा गराए केटा हो जीवन बिताउनलाई।
1: राम्री बुहारी भन्दा भन्दै दफर माउली आउने, तिमी सुते खाका र टुरिस्ट बनाउने
0: के भन्छ यो?
1: ठिकै भन्छ यो।

0: शिष्य आज क्या यार फोन पनि लाग्दैन डान्स प्र्याक्टिस गर्न ढिलो भइसक्यो
1: झन् भने हालेको भइसक्यो झन्
2: न्यू मेम्बर आएको थियो न्यू मेम्बर लिन गएको हो नि त
1: ऊ आइहाल्यो नि।

0: म त पत्रकार
1: सुन्नुहोस् न
0: भन्नुहोस् न
1: के भन्थ्यो आज मेरो बहिनी नआउनु भ्याउँदैन अरे त्यही भएर तपाईँहरू दुईजना मध्ये मलाई एकजना घर पुर्याउनु सक्नुहुन्छ दाई
2: दाई

0: नसै गरे अनि त कुजमा खुद नाच्छु भन्थ्यो त जाउन त नाच
1: अब नाच्छु त भने भन्नु आफूलाई भजन कीर्तन गर्न आउँदैन यो यहाँ मोडर्न नाच चाहिँ गर्न पाउँदैन
0: यो खुट्टो चिलाएर है साक साक साक साक साक भइरहेछ यसो देखाइदिन्छु क्या हो
1: जाउन त
0: यो भजन कीर्तन चाहिँ एकैछिन है अब हाम्रो पालो हाम्रो पालो ल केटी हो अब थर्ड जेनेरेसनको भजनको पालो

0: गरि सक्नुहुन्छ मलाई सरी 100-200 मात्रै भयो भने पुग्छु मलाई म बिहानदेखि भोकै भयो भने 4 बजिसक्यो होइन पैसा छैन कि मैले पैसा ठ्याक्कै बाटोमा हराएँ कि नफ्ठार भएर मैले कस्तो गाह्रो भयो त भोक लगाएर फोन लाउनुहुन्छ मलाई हुन्छ पैसा दिनु मिल्छ भने पैसा मिल्छ कि
1: पैसा तपाईँले के गर्नुहुन्छ
0: होइन म मोमो नै खान्छु कि
1: त्यहाँ

बजारमा लोकप्रिय मानिएको डाइजेस्टिभ नट्स नामको बिस्कुटमा रौँ भेटिएको छ। सुनसरीको दुहवी स्थित एसियन बिस्कुट एन्ड कन्फेक्सनरी प्रालीद्वारा उत्पादित बिस्कुटमा रौँ भेटिएको हो। बजारमा बिक्रीका लागि राखिएको

0: अब हामीलाई एकदमै दुःख लागेको छ।
1: मगर जटिल उपचार क्रिया र त्यसपछि आकस्मिक हामीले केयर टिम गरेर पनि
2: सुनेन बोलेन सुनेन
1: नगरेपछि अनि एयरलिफ्ट गरेर चाहिँ हामीले चाहिँ पेसेन्टलाई चाहिँ प्रेसन गरेको थियौँ। त्यतिखेर बिरामीको चाहिँ अवस्था एकदमै हामीले एकदमै प्रयास ओटी टिम हुन्छ होइन, खासमा अब यो कुनै पनि अपरेसनमा क्रच पेस छोड्नु टेक्का छोड्नु भनेको चाहिँ एकदमै गम्भीर त्रुटि हुन्छ। तर हिज जो बिरामी हुनुहुन्थ्यो जुन अवस्थामा आउनु भएको थियो होइन, एकदमै अत्याधिक रक्तस्राव भएको अवस्था थियो, एकदमै धेरै ब्लिडिङ भइरहेको अवस्था थियो, प्रेसर पनि सटडाउन भएको अवस्था थियो, हामीले निरन्तर रूपमा रगत चाहिँ हामीले ट्रान्सफ्युज गरिराख्नुपर्ने अवस्था थियो, हामीले चार पोकासम्म हामीले रगत चढायौँ, हामीले अनि त्यसपछि चाहिँ ब्लिडिङ कन्ट्रोल नभइकन अनि त्यसपछि हाम्रो सम्पूर्ण टिम हुनुहुन्थ्यो, हाम्रो त्यसमा गाइनेकोलोजिस्ट डाक्टर पनि हुनुहुन्थ्यो, त्यसपछि एनेस्थेसिस्ट पनि हुनुहुन्थ्यो, हाम्रोमा एनेस्थेसिस्ट डाक्टर पनि हुनुहुन्थ्यो, सबैजना मिलेर अथक प्रयास गरिसकेपछि चाहिँ अब त्यो पेसेन्टलाई यहाँ नहुने भइसकेपछि चाहिँ हामीले चाहिँ जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर महिला उपाय जुन छ त्यो राष्ट्रपति विचार कार्यक्रम हुन्छ यहाँ न

0: चाहिँ हामीले त्यो पेसेन्टलाई चाहिँ अब हामीले जुन ड्यामेज कन्ट्रोल सर्जरी भनेको अब त्यो ब्लिडिङ नरोक्ने भन्नेलाई चाहिँ हामीले बाइट लिनुपर्छ, प्याकिङ गर्नुपर्ने हुन्छ, त्यो चाहिँ हामीले गरेर अनि त्यसपछि हाम्रो कुरा चाहिँ त्यो थियो। अब त्यहाँ हामीले यहाँ नहुने केसलाई चाहिँ हामीले रिफर गरिसकेपछि पक्कै पनि प्रसुति अस्पतालमा चाहिँ उहाँहरूले चाहिँ थप उपचारको लागि चाहिँ त्यहाँ प्रक्रिया अगाडि बढाउनुहुन्छ भन्ने नै थियो। तर यहाँनिर चाहिँ के भइदियो भन्दा चाहिँ त्यहाँबाट चाहिँ मैले सुन्नमा आएर त्यहाँबाट चाहिँ डाक्टरहरूले चाहिँ त्यति डिस्चार्ज अनि त्यस पश्चात चाहिँ अब बस ब्याग जुन हामीले राखेको थियौँ होइन, त्यो बस ब्याग के कारणले गर्दाखेरि पनि हुनसक्छ उहाँको त्यो ब्लिडिङहरू रोकेको होला होइन, र त्यो थप चाहिँ तपाईँको समस्या नभएको होला, र त्यसरी पछि चाहिँ पेट सुनिँदै गइसकेपछि ज्वरो आउँदै गइसकेपछि चाहिँ उहाँले थप अरू अस्पताल लगेपछि सुन्दरमा आएपछि त्यो स्क्यान गर्नुहुन्छ, त्यसपछि त्यहाँ ब्लड ब्याड अड्केको भन्ने जानकारी भयो, त्यसपछि चाहिँ उहाँले निकाल्नु उहाँको शीघ्र स्वास्थ्य लाभको पनि कामना गर्न चाहन्छु। र अब यसमा के छ हजुर, प्रशासन कार्यालयमा त्यताबाट पनि छानबिन चाहिँ तपाईँको पक्कै पनि हुन्छ होला, हामी पूर्ण रूपमा चाहिँ अस्पतालको तर्फबाट चाहिँ सहयोग गर्न तयार छौँ, निष्पक्ष रूपमा छानबिन होस् होइन, तर हामीले अरू सामान्य अपरेसन र यो उहाँको अपरेसनमा अलिकति प्रकृति फरक छ, गम्भीर सिभियर पिपिएस भएको केसमा चाहिँ हामीले त्यसरी प्याक गर्नु
1: परेको सर। त्यही भने हजुरले जुन ब्लिडिङ भएको कारणले कटन राखेर पठाइयो भन्नुभयो नि, हजुरले त्यो भन्न साथ चाहिँ डक्टर एकजना पनि पठाउनु स्वास्थ्य कमीसँगै जानु
0: उहाँलाई चाहिँ किन हामीले पठाएको भन्दाखेरि बिचमा चाहिँ प्रेसर फेरि
1: हजुरहरूले
0: रगत पनि हामीले एक प्रकार चाहिँ उहाँलाई थप एक रगत
1: त्यो हजुरहरूले चाहिँ ब्लिडिङ रोक्नको लागि कटन राखिएर यदि पठाइएको थियो भने जानकारी किन भएन त्यो हस्पिटलमा, हाम्रा छोरी हस्पिटलमा 10 दिन जस्तो बजारमा राखेको छ, त्यो बिरामीलाई पीडा कति भयो मलाई थाहा छ, म दुईवटा नानी मैले पनि सर्जरी गरेर निकालेको हो, त्यसो हुँदाखेरि मैले के भने छोरी सर्जरी गर्दाखेरि एउटा सानो काँडाले खोज्दा कति दुख्छ, तर यो त काटिएको छ पुरै हाम्रो शरीर दुखेको छ, त्यही भएर दुखेको हो, तिमीले सहनु पर्छ, सहने शक्ति गर, आफू म निको हुन्छु भनेर सम्झ, मैले हो त्यो भनिरहँदा पनि डक्टरले हो तपाईँको आफ्नो आफन्त मान्छेले के भन्नुभयो त्यही कुरा सुनेर तिमीले के अरे म निको हुन्छु कन्ट्रोल गर हिँड भनेर उहाँको डक्टरहरूले चाहिँ हिँड्न मात्र के भन्नु भने आन्द्रा नचलेको कारणले यो चाहिँ पेट खुलिएको हो, आन्द्रा चल्नको लागि हिँडाउनुहोस् तपाईँको बिरामीलाई, अब उसले त
0: अर्को कुरामा पूर्ण रूपमा
1: सम्पर्क
0: विषयमा चाहिँ बाटोमा कहिले काहीँ किनभने हामीले यहाँबाट नसकेरै बिरामी रिफर गरेको किनभने यहीँ हामीले म्यानेज गर्न सक्नु भएको भए हामीले एयरलिफ्ट गरेर पठाउनुपर्ने हुन्छ, र त्यो स्वास्थ्य कर्मीलाई चाहिँ हामीले बाटोमा यदि प्रेसर एकदमै लो भयो भने सिपिआरहरू गर्नुपर्ने हुनसक्छ त्यसको लागि भनेर
1: पठाउनु
0: हस्पतालमा हामीले ह्यान्डओभर
1: गरिसकेको

एउटा थियो कलेज, कलेजमा थिए दुई सुन्दरी, दुवैको नाम थियो चम्पा। चम्पाका पछाडि लाग्थे केटाहरू। कलेजमा थियो एउटा गायक, अनि एक दिन

0: अहिलेसम्म त सिन्दुर हालेको छैन, हेर्दै जान
1: झिक्कै हुन सक्छ।
0: ओए के सोचिरहेको, आज पिएको दिन लफा गर्ने नसोचे।

लोनुको कारण छ सपना मरे मैले पुरी दिए खाडलमा सोच ठुलो तर रहर थिए साधारण आफूबाट आफै साइड भइरहेछु टाढा म बिर्सिए बाटो बिर्सिए कता

फर्काउँदैछन् थोप्पाहरू फर्काउँदैछन् याद रुझ्न मन छ मलाई हटाइदेऊ न छाता तिम्रो अङ्गालोमा मग्न गर्न सक्दिन बयान मलाई मुस्कानले मोहित पार्छ लागिरहन्छ झझलको म लेख्दैछु मनले केही दोष छैन कलमको बन्द छ नाखा तर महसुस तिम्रै म यति भन्न सक्छु।

हाम्रो सम्बन्ध कस्तो सबै देखिसकेका छु। साथ र माया केवल त्यति मात्र देऊ, लेखिराख्ने छु हाम्रो जिन्दगीको कथा। यहाँका खोल्ला तिमीलाई नै भेटिरहन देऊ, कहिले पनि तिमीलाई म दाज दिन। जुनसँग जे जस्तो छौ तिम्रो सबै कुरा सुन्दर छ।

0: शिष्य आउँदैन क्या हो यार, फोन पनि लाग्दैन, डान्स प्र्याक्टिस गर्न ढिलो भइसकेको छ
1: भने हामी भइसकेको छौँ,
2: न्यू मेम्बर आएको थियो, न्यू मेम्बर लिन गएको हो नि त,
1: आइहाल्यो नि

0: सुन्नुहोस् न
1: भन्नुहोस् न
0: के भन्थ्यो आज मेरो बोयफ्रेन्ड लिन आउनु भ्याउँदैन अरे त्यही भएर तपाईँहरू दुईजना मध्ये मलाई एकजना घर पुर्याउनु सक्नुहुन्छ दाइ

0: Yeah.
1: Thank you.
2: Thank you. Thank you, everyone.
3: Don't be jealous.
4: Balls in the balls, and so what's the lag in the performance? तिमीहरूको ग्रुपको नाम चाहिँ के हो अरे?
0: जेवाइडी.
4: जेवाइडी ग्याङ आइसकेको छ.
0: जेवाइडी
4: को पर्फर्मेन्स कस्तो लाग्यो? हाम्रो जजेसलाई पनि सुन्न चाहन्छौ. गिरिजी,
0: मोस्टली फ्री स्टाइल फ्री भर्सेस हान्दा हुन्छ, अन बिट होइन, रमाइलो हुन्छ, अनि पास्टर माइक पालापिलो गर्ने हो. अनि अहिलेको साइफर यसमा चाहिँ अलिकति फरक के भयो भन्दाखेरि, सबभन्दा पहिला त प्रस टु द ब्याक भोकलिस्ट, त्यो हामीले हाइप म्यानको काम गरेको राम्रो, गुड जब अन डिएनएक्स हाइप म्यान, काम एकदम गुड जब अन हाइप म्यान. अनि जेनिसको भर्समा पनि लास्टमा छोड्दाखेरि हाम्रो यङ्गीले पनि हाइप दिइरहेको थियो, पछिबाट त्यो फिलरहरू हालेर भए पनि उसले क्लियर भर्स कम्प्लिट गरिदिइरहेको छ. गुड जब यङ्गी देयर. त्यो चाहिँ एकअर्कालाई कभर गरेको, एस असम. त्यही हो क्रु भनेको, स्टेजमा सँगै क्रु भनेको. अनि प्लस यो साइफर राउन्ड चाहिँ मलाई मजा आएर चाहिँ, किनभने उहाँ चाहिँ कन्सर्ट हेरेर जस्तो लागेको छ. अनि दुईवटा डिफरेन्स चाहिँ के भन्दाखेरि, अहिलेको स्ट्यान्ड माइकमा गर्दा चाहिँ केटा कस्तो थियो भन्दाखेरि, टिभीको लागि रेडी भएर गरे जस्तो क्या. यहाँ चाहिँ फोकस है, हल्यो भने चाहिँ आउट अफ फोकस हुन्छ, त्यही भएर त स्ट्यान्ड माइकमा पालै पिलो गाउँ है भनेर त्यो दामी गरे क्या केटाले होइन. तर यो चाहिँ कन्सर्ट हेरेर जस्तो लाग्यो क्या मलाई चाहिँ, हुन्छ नि तिनजना नेपालको टप ऱ्यापर आइरहेको छ होइन, ल कन्सर्ट दिन गयो होइन, पहिला तिनजनाबाट पुरा भाइतिर जोस हुन्छ नि, एकदमै जमायो जोस. हामी सबजना फ्यान्स यो गीतहरू थाहा छ भन्ने टाइपको क्या, त्यो दियो जोस हुन्छ नि, किप इट अप, एकदम दामी छ यो. तिमीले टिम बनाएर त खाइदिनु रहेछ पुरा संसार. अँ यो यसरी तिनजना है. मलाई चाहिँ आज पनि अब सबैजना बेडरुम प्रड्युसर भइरहेछ, अब यो संसार एक्लो एक्लो भइरहेछ, ब्यान्डहरू पनि छैन. बेडरुम हेभी मेटल ब्यान्ड भन्छ, सिङ्गल बिट मेकर उसले पनि आफै मिक्सिङ गर्छ, सिङ्गल सिङ्गल ऱ्यापर हेर्छ. हाम्रो जमाना ऱ्याप क्रु हुन्थ्यो, रकको ब्यान्ड हुन्थ्यो, सो ऱ्याप क्रुहरू पनि फिर्ता आएको मलाई हेर्नु मन लाग्यो. यो ब्यान्डले गर्दा होइन, यो जेवाइडीले गर्दा चाहिँ आई वान्ट टु सी अ लॉट अफ ऱ्याप क्रूज कमिङ ब्याक, जस्ट लाइक बीए जीएस सोलहरू भने जस्तो, गिरीश प्रणेल युनिटी भने जस्तो, लेप्साडास भने जस्तो, ऱ्याप क्रूहरू आए. द रिटर्न अफ ऱ्याप क्रू मैले देखेँ आज. गुड जब म्यान, किप इट अप.
5: एन्टरटेनिङ एपिसोड चाहिँ यो साइफर राउन्ड हुन्छ है, त्यस्तो लागिरहेको छ मलाई चाहिँ. अनि वी कुड सी द्याट हुन्छ नि, कतिको फर्स्ट टाइम होला क्या केटाहरू यस्तो थाक्या क्या हुन्छ नि. अझको यत्रो यात्रामा चाहिँ आई थिङ्क आजको राउन्डमा चाहिँ एकदम थकित देखेको चाहिँ यो साइफर राउन्डमा होला है. अनि टक अबाउट द साइफर होइन, यो चाहिँ ठ्याक्कै बिचमा बिट स्विच पनि थियो, अनि त्यसपछि डिजे आर्सिस डिड अ गुड वर्क है केटा, हेरेर गुड वर्क है. त्यो इम्प्रोम्प्टु मिक्सिङ चाहिँ उसले ठ्याक्कै मिलाइहाल्यो है, अलिकति होइन यो बिटको क्लस्टर थिएन होला के, फुल क्लस्टर फाइल थिएन होला, दुईटा बिटलाई चाहिँ मजाले इम्प्रोम्प्टु मिक्स गरेर चाहिँ इट साउन्डेड अडिबल है. अनि पर्फर्मेन्स वाइज चाहिँ केटाहरूको यो मैले सोध्न चाहिँ नपर्ने हो, बट आई थिङ्क इट वाज अल प्री रिटन भर्सेस है केटाहरूको, पहिले पहिले लेखिसकेको भर्स है कि जेनिसले
0: आदि चाहिँ थोरै लेखाए थोरै चाहिँ
5: जेनिसले के फ्रेस लेखा हो
6: होइन
5: त अब त्यो अहिले त्यो प्रेसरले गर्दाखेरि पनि केटाहरूले चाहिँ फ्रेस लेख्न पाएन, त्यो देखि देख्न पाए होइन. तर वाफ अमेट भर्सेस चाहिँ राम्रै हो, तर अब साइफर भनेको थियो अनि यसो फ्रेसली लेखेर आएको भए चाहिँ म झन् बेसी पोइन्ट दिन्थेँ होला है. तर दिस वाज अ गुड पर्फर्मेन्स ब्रोले भने चाहिँ एउटा कन्सर्टमा कन्सर्ट लाइकवाला सो नै थियो है. केटाहरूलाई चाहिँ सिङ्गल भन्दा पनि ग्रुपमा यसरी साइफर गर्दा चाहिँ दामी देख्दो रहेछ भने आज हामीले थाहा पायो होइन. सो जेस मलाई रमाइलो लाग्यो, दामी लाग्यो.

मलाई खेल राख्न मन लाग्ने तिम्रो कारोबार तिम्रो मुटुको बिट वा मिठो गीत लेखी तिमीलाई मेरो जीवन नचा तिमीलाई पनि हिट बनाए तिमीलाई हाम्रो छोरी भयो भने न्युज बनाए तिमीलाई तर छोरा भयो भने साइन्टिस्ट बनाए तिमीलाई।

नसालो हेराइले बनाइदियो घाइते, के भएको मलाई त तिमी नै चाहिने, मायाले खिचन करोडको बिचमा तिमी जस्तो अरू खोजी नपाइने, राम्रोको खोजमा तिमी नपर सोचमा कमर हल्लाइदे जोसमा बरु जेसुकै होस् न ल, हिरो वाला गुन्डा म त आउँदिन फोर्समा, सिधै मायामा पास हुन्छु लिदिन कोर्समा।

0: थ्याङ्क यू मिन्स अ लट गाइस.
1: मलाई लाइभ पर्फर्मेन्स भन्दा पनि रेकर्डेड एमपी3 सुने जस्तो लाग्यो. मान्छेले लिपसिङ गरेर हो कि जस्तो
0: लागेको
1: छ. तपाईँ तपाईँ स्टुडियोमा जानुभयो भने त्यहाँ मिक्सिङको मान्छेले दुखै पाउँदैन. दामी दामी एकदमै राम्रो. कमेन्ट गर्नलाई केही पनि छैन.
2: जस्ट अडियन्सहरूको तिमी फेभरेट हुन्छ ब्रो. यु डिड फर द अडियन्स. थ्याङ्क यू.

तैले नाचेको हुँदै भएन भाइ, यता हेर कसरी नाच्दैछ तेरो दाइ।